0: وزیر ایس سی ایس ٹی اے لکشمن کمار نے کہا ہے کہ غریب اور قبائلی طلبہ کو معیاری تعلیم کے ساتھ بہتر سہولتیں فراہم کرنا ریاستی حکومت کا اہم مقصد ہے۔ انہوں نے آج نرمل ضلع کے اوٹنور گرلز آشرم اسکول کا دورہ کیا۔ اس موقع پر انہوں نے کہا کہ آئی ٹی ڈی اے کے تحت آنے والے اسکولوں میں طلبہ کو معیاری یونیفارم، جوتے، کتابیں اور دیگر ضروری سہولتیں فراہم کرنا حکومت اپنی ذمہ داری سمجھتی ہے۔ انہوں نے کہا کہ حکومت آشرم اور گروکل اسکولوں کو کارپوریٹ اسکولوں کے مساوی ترقی دینے کے لیے اقدامات کر رہی ہے۔ اس پروگرام میں ضلع کلکٹر راجشری شاہ اور دوسروں نے شرکت کی۔ منچریال ضلع کے مندامری اور بیلم پلی میں جونیئر سول جج اور جوڈیشل مجسٹریٹ فرسٹ کلاس عدالتوں کا آج ہائی کورٹ کے جج جسٹس ناگیش بھیماپاکا نے افتتاح کیا۔ اس موقع پر مندامری میں خطاب کرتے ہوئے ہائی کورٹ کے جج جسٹس ناگیش بھیماپاکا نے کہا کہ مسائل کو پرسکون انداز میں غور و فکر کے ذریعے حل کیا جا سکتا ہے۔ انہوں نے عدالتوں میں مقدمات کی سماعت ملتوی ہونے کی مدت کم کرنے اور مقدمات کو جلد از جلد نمٹانے کے لیے مؤثر اقدامات کرنے کی ہدایت دی۔ بعد ازاں انہوں نے بیلم پلی پہنچ کر وہاں عدالتوں کا بھی افتتاح انجام دیا۔ آخر میں اس بلٹن کی خاص خبریں ایک مرتبہ پھر سن لیجئے۔ مرکزی وزیر جی کشن ریڈی نے تلنگانہ میں اراضیات کے معاملات پر کانگریس حکومت کو شدید تنقید کا نشانہ بنایا۔ ریاستی وزیر ٹرانسپورٹ پونم پربھاکر نے کہا ہے کہ وہ سیاسی وابستگیوں سے بالاتر ہو کر ریاست کے مفادات کے لیے مرکزی حکومت کے ساتھ مل کر کام کرنے کے لیے تیار ہیں۔ ریاستی وزیر ہاؤسنگ پی سرینواس ریڈی نے کہا ہے کہ غریبوں کے اپنے گھر کے خواب کو پورا کر کے ان کے خود اعتمادی اور وقار میں اضافہ کرنا عوامی حکومت کا مقصد ہے، اور وزیر اے لکشمن کمار نے کہا ہے کہ غریب اور قبائلی طلبہ کو معیاری تعلیم کے ساتھ ساتھ بہتر سہولتیں فراہم کرنا ریاستی حکومت کا اہم مقصد ہے۔ اسی کے ساتھ ہی آکاشوانی حیدرآباد سے اردو میں علاقائی خبریں یہیں ختم ہوئیں۔
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं जया भारती। गृह मंत्री अमित शाह ने आज देश की पूर्वी सीमाओं पर सुरक्षा व्यवस्था की समीक्षा बैठक की। इसमें सिलीगुड़ी कॉरिडोर चिकन अनेक की सुरक्षा मजबूत करने पर विशेष ध्यान दिया गया। श्री शाह ने पश्चिम बंगाल के दौरे के तीसरे और अंतिम दिन सिलीगुड़ी के पास सुकना में राज्य सरकार और केंद्रीय सुरक्षा बलों के वरिष्ठ अधिकारियों के साथ बैठक की। बैठक में सीमा निगरानी मजबूत करने, केंद्रीय सुरक्षा बलों, खुफिया एजेंसियों तथा राज्य पुलिस और प्रशासन के बीच बेहतर समन्वय पर बल दिया गया और प्रस्तावित त्रिकोणीय सुरक्षा ग्रिड की रूपरेखा तैयार करने पर चर्चा हुई। सरकार ने 4 वर्ष से कम उम्र के बच्चों के लिए क्लोरफेनिरामिन मैलेट और फिनाइलेफ्रिन हाइड्रोक्लोराइड वाले सभी फिक्स्ड डोज कॉम्बिनेशन के निर्माण, बिक्री और वितरण पर प्रतिबंध लगा दिया है। सरकार ने कहा है कि ऐसी दवाओं के इस्तेमाल से 4 वर्ष के कम उम्र के बच्चों को जोखिम हो सकता है और इनके सुरक्षित विकल्प उपलब्ध हैं। युवा कार्यक्रम और खेल मंत्री डॉ. मनसुख मांडविया ने आज ब्रिक्स देशों के मंत्रियों और वरिष्ठ प्रतिनिधियों के साथ आंध्र प्रदेश में विशाखापट्टनम के निकट ऐतिहासिक थोटलकोंडा बौद्ध विरासत स्थल का दौरा किया। यह दौरा भारत की वर्ष 2026 की ब्रिक्स अध्यक्षता के तहत विशाखापट्टनम में आयोजित कार्यक्रमों का हिस्सा है। ब्रिक्स देशों के खेल मंत्रियों की बैठक कल विशाखापट्टनम में होगी। भारत ने 22 भारतीय नाविकों के साथ 2 वाणिज्यिक जहाजों के अपहरण का मामला सोमालिया के अधिकारियों के सामने उठाया है। भारतीय उच्चायोग के अनुसार सभी भारतीय नाविक सुरक्षित बताए जा रहे हैं। पहला जहाज एमटी सीबू 20 अगस्त को यमन के तट के पास अदन की खाड़ी में अगवा किया गया। दूसरा जहाज एमवी लुत्फ 17 अगस्त को सोमालिया के पुटलैंड तट के पास अगवा किया गया। विदेश मंत्रालय ने बताया कि प्रवक्ता रणधीर जायसवाल ने कहा कि भारत अशांत समुद्री क्षेत्रों में काम कर रहे भारतीय नाविकों की सुरक्षा को लेकर गंभीर है। पाकिस्तान में अल्पसंख्यकों के पहले कैथोलिक संघीय मंत्री और धार्मिक स्वतंत्रता के प्रबल समर्थक शहबाज भट्टी की हत्या के 15 साल बाद भी ईसाई, हिंदू और अहमदिया सहित अल्पसंख्यक समुदाय देश भर में भेदभाव और धार्मिक स्थलों पर हमलों का सामना कर रहे हैं। अमरीकी मीडिया संस्थान पीजे मीडिया की रिपोर्ट के अनुसार अत्याचारों में अपहरण, जबरन धर्मांतरण और बाल विवाह शामिल हैं। रिपोर्ट में इश्निंदा कानूनों के दुरुपयोग का भी उल्लेख है। भारतीय जनता पार्टी वंदे मातरम के प्रति जागरूकता फैलाने और इसके गायन को बढ़ावा देने के लिए राष्ट्रव्यापी अभियान चलाएगी। नई दिल्ली में आज पत्रकारों से बातचीत में भाजपा प्रवक्ता संबित पात्रा ने कहा कि यह निर्णय